नमस्कार, आकाशवाणी गुवाहाटी महाबाउ समाचार सुन्न थर्क अधिकारीबाट। असमको उलाउ परिस्थिति पूर्वभन्दा उन्नत भए तापनि सातवटा जिल्लाको विस्तृत अञ्चल अहिले पनि डुबेको छ। शिवसागर, गोलाघाट, सराइदेऊ, सोनितपुर, जोरहाट, नगाउँ र कामरूप महानगर जिल्लाको धेरै अञ्चल अहिले पनि प्लावित भइरहेका छन्। हिजो शिवसागर जिल्लामा दुईजना र गोलाघाट जिल्लामा एकजना मानिसको मृत शरीर उद्धारपछि हालैको उलाउमा मृत्यु भएका मानिसको सङ्ख्या 78जनामा वृद्धि भएको छ। राज्यपाल लक्ष्मण प्रसाद आचार्यले हिजो लोकभवनमा अनुसूचित एउटा बैठकमा सर्वाधिक क्षतिग्रस्त शिवसागर, सराइदेऊ, जोरहाट र गोलाघाट जिल्ला लगायत राज्यको बाढी परिस्थितिको पर्यवेक्षणा गर्नुहुन्छ। बैठकमा राज्य र दुर्योग व्यवस्थापन विभागका अतिरिक्त मुख्य सचिव एल ट्विटी साङसेनले हालैको बाढी परिस्थिति विषय विस्तृत तरिकाले जानकारी गराउनुहुन्छ। उता पञ्चायत र ग्राम उन्नयन विभागको एउटा 15जनाको टोलीले आज उपरी असमको 4 जिल्ला भ्रमण गरी क्षयक्षतिको जानकारी लिनेछन्। टोलीले यी जिल्लाहरूमा एमजी एन्द्रेगा हिताधिकारीहरूको लागि भिबिजी रामजी योजना रूपायण लगायत पुनः संस्थापनको लागि विभिन्न दिशामा हेरचाह गर्नेछन् भनी मन्त्री अतुल बराले हिजो असम विधानसभाको अन्तिम दिन सदनमा प्रकाश गर्नुभएको थियो। केन्द्रीय सरकारका 6 अधिकारीद्वारा गठित आन्त मन्त्रालय टोलीले राज्यको बाढीको क्षयक्षतिको मूल्याङ्कन समाप्त गरेका छन्। बाढी क्षतिग्रस्त सराइदेऊ, शिवसागर, जोरहाट र गोलाघाट जिल्ला परिदर्शनको अन्तमा हिजो टोलीले राज्यका मुख्य सचिव डाक्टर रवि कोटासँग एउटा पर्यवेक्षणा बैठक गर्दछन्। यो बैठकमा राज्यको विभिन्न विभागका ज्येष्ठ अधिकारी, केन्द्रीय संस्थाका प्रतिनिधि र विभागीय जिल्ला प्रशासनहरूका प्रतिनिधिले अंशग्रहण गरेका थिए। यो बैठकमा राज्यका अधिकारीहरूले केन्द्रीय टोलीलाई बाढीका कारण र क्षयक्षति तथा राज्य सरकारले ग्रहण गरेको सहयोग र पुनर्वासन व्यवस्थाको चुनौतीहरूको विषय जानकारी गर्दछन्। अधिकारीहरूले भन्नुहुन्छ कि सराइदेऊ र शिवसागर जिल्ला पूर्व बाढी नभएको हुँदा यो जिल्ला दुईवटामा अभूतपूर्व क्षयक्षति भएको छ। 19 जुलाईमा नागाल्यान्डमा भएको मुसलधारे वर्षाले गर्दा यो परिस्थितिको सृष्टि भएको भनी अधिकारीहरूले प्रकाश गरेका छन्। उनीहरूले भन्छन् कि त्यो दिन नागाल्यान्डको मोककसाङमा 493%, बखामा 108% र मन जिल्लामा 45% पानी परेको तथ्य पाइएको छ। उपरी असममा जिल्लाहरूमा बाढीको क्षयक्षतिको पर्यवेक्षणा चलिरहेको छ र बाढी सम्पर्कीय चूडान्त प्रतिवेदन चाँडै केन्द्रलाई प्रेरण गरिनेछ भने उनीहरूले जान्न दिएका छन्। समाचार सुन्नुहुँदैछ आकाशवाणी गुवाहाटीको महाबाहु शाखाबाट। शिवसागर जिल्लाको बाढी परिस्थितिको परिप्रेक्ष्यमा विद्यालयहरूको ग्रीष्मकालीन बन्द आउँदो 10 अगस्तसम्म वृद्धि गर्नको लागि विद्यालय परिदर्शकले माध्यमिक र प्राथमिक शिक्षा सञ्चालकालयलाई पत्र प्रेरण गरेको छ। पत्रमा जिल्लामा प्राय 502 विद्यालय बाढीमा क्षतिग्रस्त भएका र प्राय 70,000 शिक्षार्थी प्रभावित भएको विषय उल्लेख गरिएको छ। यस्तो परिस्थितिमा पुनः विद्यालय सुरु भएमा

शिक्षार्थीको सुरक्षाको क्षेत्रमा जटिलता सृष्टि हुन सक्नेछ भनी विद्यालय परिदर्शकले प्रकाश गरेका छन्। त्यस उपरान्त वाणीको क्षयक्षति नभएका विद्यालयका शिक्षक शिक्षार्थीहरूले 1 अगस्तदेखि विद्यालयमा उपस्थित भई पुनः पाठदानको लागि प्रस्तुति गर्नको ग्रहणको विषयमा पत्रमा उल्लेख गरिएको छ। भारतीय वत्तर विज्ञान विभागले आउँदो 3-4 दिनसम्म राज्यको विभिन्न ठाउँमा मुसलधारे पानी पर्ने अग्रिम समाचार दिएको छ। वत्तर विज्ञानको तथ्यअनुसार आधारदेखि 1 अगस्तसम्म असम, नागाल्यान्ड र अरुणाचल प्रदेशको ठाउँ विशेषमा बिजुली चट्याङको साथै प्रबल वर्षा हुने सम्भावना बताएको छ। छिमेकी राज्य नागाल्यान्ड र अरुणाचल प्रदेशको प्रबल वर्षाले गर्दा धेमाजी, लखिमपुर, सराइदेऊ, शिवसागर, जोरहाट र गोलाघाट जिल्लामा प्रभाव पर्ने सम्भावना छ भनी वत्तर विज्ञान विभागले जनाएको छ। स्थानीय वत्तरको अग्रिम जानकारी अनुसार आउँदो 24 घन्टामा गुवाहाटी र यसको उपकण्ठ अञ्चलमा वत्तर विशेष गरी कालो डावर हुनुको साथै वर्षा हुने सम्भावना छ। आज गुवाहाटीको तापमात्रा सर्वोच्च 34 डिग्री सेल्सियस र सर्वनिम्न 26 डिग्री सेल्सियस हुन सक्छ भनी बडझार आञ्चलिक वत्तर विज्ञान केन्द्रले अग्रिम जानकारी दिएको छ। कमनवेल्थ गेम्समा भारतले पेरा एथलेटिक्सको पुरुषको 100 मिटर कुदाई T47 फाइनलमा स्वर्ण र रूपकको पदक अर्जन गरी इतिहास रचेको छ। भारतका दिलीप महादुर गाविटले 10.71 सेकेन्डमा को कुदाई सम्पूर्ण गरी स्वर्ण र मोहम्मद बासिरले 10.83 सेकेन्डमा को कुदाईमा सम्पूर्ण गरी पदक अर्जन गर्दछन्। सुन्दै हुनुहुन्थ्यो समाचार पुरा भयो।

श्रोताबिन, हामी आकाशवाणी गुवाहाटी महाबाहु शाखाबाट प्रसारित नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। हाम्रो यो कार्यक्रम प्रसारण भइरहेको छ मिडियमको 411.5 मिटर, तदनुसार 729 किलो हर्च र एफएम ब्यान्डको 101.6 मेगा हर्चमा। स्टुडियोको घडीअनुसार समय अपराह्नको 3:22 भइसकेको छ। यसका साथै कार्यक्रममा म थर्क अधिकारी एकचोटि सम्पूर्ण श्रोताहरूलाई हार्दिक स्वागत जनाउँदै प्रस्तुत गर्दैछु आजका हाम्रा कार्यक्रमहरू। कार्यक्रममा अब प्रस्तुत छ रोजगार समाचार। रोजगार समाचार सुन्नुहोस् थर्क अधिकारीबाट। आसाम पावर जेनेरेसन कर्पोरेसन लिमिटेडमा रिक्त भएका एसिस्टेन्ट म्यानेजर र जुनियर म्यानेजर पदको लागि आवेदन खोजिएको छ। एसिस्टेन्ट म्यानेजर पदको सङ्ख्या 35 वटा, यसका 10 वटा पद इलेक्ट्रिकल र सिभिल शाखाका प्रार्थीको लागि, 6 वटा पद मेकानिकल शाखाका प्रार्थीको लागि, 4 वटा पद ह्युमेन रिसोर्स शाखाका प्रार्थीको लागि, 3 वटा पद इन्फर्मेसन टेक्नोलोजी शाखाका प्रार्थीको लागि र 2 वटा पद इन्स्ट्रुमेन्टेसन शाखाका प्रार्थीको लागि। प्रार्थी संश्लिष्ट शाखामा बिई, बिटेक अथवा 3 वर्षे पाठ्यक्रमको डिप्लोमा भएको हुनुपर्दछ। ह्युमेन रिसोर्स शाखा पदको क्षेत्रमा प्रार्थी एमबिए अथवा पिजिडिएम भएको हुनुपर्दछ। तनखा महिनामारी 37,300 रुपियाँदेखि 112,000 साथै 14,200 रुपियाँ ग्रेड पे र अन्यान्य बोनस रहनेछ। जुनियर म्यानेजर पदको सङ्ख्या 31 वटा, यसका 12 वटा पद इलेक्ट्रिकल शाखाका प्रार्थीको लागि, 9 वटा सिभिल शाखाको प्रार्थीको लागि, 6 वटा मेकानिकल शाखाको प्रार्थीको लागि र 2 वटा पद इन्फर्मेसन टेक्नोलोजी र इन्स्ट्रुमेन्टेसन शाखाको प्रार्थीको लागि। प्रार्थी संश्लिष्ट शाखामा इन्जिनियरिङ डिप्लोमा भएको हुनुपर्दछ। तनखा महिनामारी 25,000 रुपियाँदेखि 92,000 साथै 12,100 रुपियाँ ग्रेड पे र अन्यान्य बोनस रहनेछ। जम्मै पदको क्षेत्रमा प्रार्थीको उमेर 21 वर्षबाट 28 वर्षभित्र हुनुपर्दछ। सम्पूर्ण तथ्य र आवेदनको लागि वेबसाइट भयो www.apgcl.org। आवेदनको अन्तिम मिति जुनियर म्यानेजरको क्षेत्रमा 21 र एसिस्टेन्ट

0: निर्धारणको क्षेत्रमा 23 अगस्त तोकिएको छ। पन्जाब नेसनल ब्याङ्क नामको प्रतिष्ठानमा रिक्त भएका 545 वटा लोकल ब्याङ्क अफिसर पदको लागि आवेदन खोजिएको छ। तनखा महिनामारी 48,480 रुपियाँदेखि 85,920 रुपियाँसम्म, साथै अन्यान्य बोनस रहनेछ। प्रार्थी स्नातक हुनुपर्दछ। प्रार्थीको उमेर 20 वर्षदेखि 30 वर्षभित्र भएको हुनुपर्दछ। सम्पूर्ण तथ्य र आवेदनको लागि वेबसाइट भयो pnb.bank.in। आवेदनको अन्तिम मिति 9 अगस्त तोकिएको छ। नर्थ इस्ट फ्रन्टियर रेलवेमा रिक्त भएका 6,777 वटा एप्रेन्टिस पदको लागि आवेदन खोजिएको छ। प्रार्थी उच्च माध्यमिक परीक्षामा उत्तीर्ण हुनुको साथै संश्लिष्ट ट्रेडमा आइटिआईदेखि नेसनल ट्रेड सर्टिफिकेट भएको हुनुपर्दछ। प्रार्थीको उमेर 15 वर्षदेखि 24 वर्षभित्र हुनुपर्दछ। एक वर्ष प्रशिक्षणको समयमा प्रार्थीले महिनामा 9,600 रुपियाँ गरी जलपानी भेट्नेछन्। सम्पूर्ण तथ्य र आवेदनको वेबसाइट भयो nfr.indianrailway.gov.in। आवेदनको अन्तिम मिति 19 अगस्त तोकिएको छ। सुन्दैन्थ्यो रोजगार समाचार पुरा भयो। श्रोताबिन, हामी आकाशवाणी गुवाहाटी महाबाहु शाखाबाट प्रचारित नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। कार्यक्रमको दोस्रो चरणमा प्रस्तुत छ श्रोताहरूको प्रिय शिशु कार्यक्रम। प्रेमबहादुर खड्काको परिचालनामा माइसाम शिशु विकास केन्द्र बैठालुङसु कार्बी आङलाङका शिशुहरूले प्रस्तुत गरेको सुन्नुहोस् यो शिशु कार्यक्रम।
1: आकाशवाणी गुवाहाटी केन्द्रको शिशु कार्यक्रममा म प्रेमबहादुर खड्काको सबै श्रोताहरूलाई हार्दिक नमस्कार छ। बोइठालाङसु माइसाम शिशु विकास केन्द्रले विभिन्न मिठा मिठा कार्यक्रमहरू प्रस्तुत गर्नेछ। हाम्रा साना साना नानीहरू आएका छन्। लौ त नानी हो, हामीले श्रोताहरूलाई पहिले के भन्नुपर्छ?
2: नमस्ते।
1: त्यसपछि हाम्रा श्रोताहरूलाई आफ्नो आफ्नो परिचय दिनुपर्छ।
3: नमस्कार, मेरो नाम श्रीमती तुलसा देवी।
4: नमस्ते, मेरो नाम श्री वर्षा देवी।
5: नमस्ते, मेरो नाम श्रीमती निकुमणि देवी।
6: नमस्ते, मेरो नाम श्री विवेक छेत्री।
7: नमस्ते, मेरो नाम श्री नोभा कटिवाल।
8: नमस्ते, मेरो नाम श्री चन्दन छेत्री।
9: नमस्ते, मेरो नाम श्री गौरव पौडेल।
1: लौ त नानी हो, अब हामी के प्रस्तुत गर्छौँ?
2: हामी एउटा समवेत संगीत गर्छौँ।
1: लौ त श्रोतागण, अब हामी एउटा समवेत संगीत सुनौँ।

0: बहुत धन्यवाद नानी हो। साँच्चै नै आजका नानी भोलिका देशका भविष्यत हुन्। आजका नानीहरू भोलि देशका सुनागरिक हुनेछन्। आज यिनै नानीहरू भोलि डक्टर इन्जिनियर भएर देशको विभिन्न क्षेत्रहरूमा सहयोग गर्नेछन्। साँच्चै नै यो वार्ता सबै विश्वका साना साना नानीहरूलाई हो। धन्यवाद। लो आओ त नानी हो, तिमीहरूले एउटा राम्रो गीत पसन्द गर्यौ। श्रोताहरूलाई सबैलाई भन तिमीहरूको जीवनको लक्ष्य के हो।
1: मेरो जीवनको लक्ष्य छ म एउटा शिक्षक हुन।
0: अब अर्की नानीले
2: मेरो छ डक्टर हुन।
0: आऊ भाइ तिमी।
3: मेरो जीवनको लक्ष्य छ प्रोफेसर हुन।
4: मेरो जीवनको लक्ष्य छ पाइलट हुन।
5: मेरो जीवनको लक्ष्य छ डक्टर हुन।
6: मेरो जीवनको लक्ष्य छ लयर हुन।
0: राम्रो कुरो हो, आफ्नो लक्ष्यमा उपनीत हुनलाई हामी सबैले कष्ट गर्नुपर्छ, परिश्रम गर्नुपर्छ। र अब बहिनी तुलसा तिमी के कविता गाउँछौ?
7: नमस्कार, कविताको शीर्षक छ आह्वान छ भानु तिमीलाई, फर्केर आऊ हे कवि भानु तिमी, फर्केर आऊ हे कवि भानु तिमी, भएन उन्नति हाम्रो भाषा संस्कृतिको, भएन उन्नति हाम्रो भाषा संस्कृतिको, हामी आफू आफूमै व्यस्त रही, हराइसको अस्तित्व हाम्रो, हामी आफू आफूमै व्यस्त रही, हराइसको अस्तित्व हाम्रो, बिर्सिसक्यौँ हाम्रो भाषा संस्कृति, रहेन मूल्य तिम्रो दुःख र कष्टको, फर्केर आऊ हे कवि भानु तिमी, फर्केर आऊ हे कवि भानु तिमी। नमस्कार।
0: तुलसा बुइनीलाई धेरै धेरै धन्यवाद। साँचो कुरो हो, भानुले हाम्रो नेपाली साहित्य र संस्कृतिलाई रचना गरे। आज हाम्रा साना साना नानीहरूले त्यसलाई संरक्षण गरेर आएका छन्। आफ्नो भाषा संस्कृति नभएको कुनै जातिको पनि कुनै उन्नति हुन सक्दैन। लौ त भाइ गौरव, अब तिमी कुन चाहिँ कविता गाउँछौ? अघि सरेर आऊ।
5: मेरो कविताको शीर्षक छ वीर गोर्खाली, यसका कवि हुनुहुन्छ दुर्गा पौडेल। वीर गोर्खालीको सन्तान हो हामी, हाम्रो भावनामा हाम्रो चेतनामा इमान्दारको राज्य।

0: छ। हाम्रो शरीरको तातो रगतमा पिता पुर्खाकै जोस छ। यो आकाश धरती र दुन्चा र साक्षी छ। वीर गोर्खालीको सन्तान हो हामी। कहिले नझुक्ने, सत्य नै बोल्ने, अगाडि बढ्ने, पछि नहट्ने, कसैको अगाडि हात नफैलाउने वीर गोर्खालीको सन्तान हो हामी। लेखापढा गरी विद्या अर्जन छु, विश्वमा शान्तिको ज्योति फैलाउँछु। ढाका टोपी र सिरुपाते खुकुरी हाम्रो इतिहास साँच्ची छ। वीर गोर्खालीको सन्तान हो हामी। वीर गोर्खालीको सन्तान हो हामी।
1: साँच्चै भन्यो पौडेल भाइ, हामी वीरका सन्तान हौ। तर मुखले वा गीतमा मात्रै भनेर हुँदैन, हाम्रो कर्म हुनुपर्छ। वीर हुनलाई त्यस खालको कर्म हुनुपर्छ। धन्यवाद पौडेल भाइ। यसपछि लौ त बुइनी, तिमी के लिएर आएकी छौ?
2: नमस्ते, म एउटा गीत गाउन खोज्छु। मेरो गीतको रचना हो ओमराज शर्मा।

0: साँच्चै बुनी अज्ञानीले उज्यालो चिन्दैन, अज्ञान हटाउनु पर्छ भने एकमात्र शिक्षा नै उपाय हो। हाम्रा साना साना नानीहरूले शिक्षा लिएर हामीमा जुन अज्ञान छ त्यसलाई हामीले दूर गर्नुपर्छ। र अब हामी बिच रहेका छन् एकजना साना भाइ विवेक। लौ त विवेक भाइ, तिमी के सुनाउन चाहन्छौ?
1: म एउटा कविता आवृत्ति गर्न चाहन्छु, भुल भए पनि क्षमा गरिदिनु होला। कविताको शीर्षक छ स्वार्थी। बोट बिरुवा हुन्छ नि ह अरूकै लागि, फुल र फल पनि बढ्छ नि ह आफ्नो स्वार्थ त्यागी। घामको किरण झुल्किन्छ यहाँ धरती उज्यालो पार्न, खोला नाला नदी बग्छन् बोट बिरुवा उमार्न। अरूको हित गर्नु धर्म भन्ने प्रकृतिमा धेरै पाइन्छ, मान्छेले केही दिनु परे उसलाई छट्टामा केही न केही चाहिन्छ। बिना स्वार्थका मान्छे यहाँ थोरै मात्रामा पाइन्छ, निस्वार्थी परमपुकारी महापुरुषहरू हामीलाई अवश्य चाहिन्छ, अवश्य चाहिन्छ, अवश्य चाहिन्छ।
0: धन्यवाद विवेक भाइलाई। साँच्चै नै हामीले प्रकृतिबाट शिक्षा लिनुपर्छ। प्रकृतिको प्रत्येक वस्तुले हामीलाई शिक्षा दिन्छ जे हामीले परोपकार गर्नुपर्छ, मानव सेवा गर्नुपर्छ। नदीले, वृक्षहरूले हामीलाई जुन प्रकारको सेवा गर्छन् र हामीले त्यसबाट शिक्षा लिनुपर्छ। विवेक भाइलाई धेरै धेरै धन्यवाद। साथै बैठालाङ्सु माइसाम शिशु केन्द्रद्वारा प्रस्तुत गरेका हाम्रा साना साना भाइहरूले जुन प्रस्तुत गरे त्यसमा श्रोताहरूले सुनिदिनु भएमा हामी धेरै धेरै धन्यवाद ज्ञापन गर्दछौँ। आजको यस हाम्रो कार्यक्रममा हामीलाई सहयोग पुर्याउँदै हुनुहुन्थ्यो किबोर्डमा उमराज शर्मा, तबलामा अरुण दे, हार्मोनियममा टुटु निगम। लौ त श्रोतागण, आजलाई धेरै धेरै धन्यवाद। फेरि पनि भेटौँला। नमस्कार।
2: श्रोताहरूले यति दिनसम्म प्रेम बाँदर खड्काको परिचालनामा माइसाम शिशु विकास केन्द्र बैठलाङ्सु कार्बीआङलाङका शिशुहरूले प्रस्तुत गरेको सुन्नुभयो शिशु कार्यक्रम। यसका साथै आजको हाम्रो शिशु कार्यक्रम यहीँ समाप्त हुन्छ। कार्यक्रमको अन्तमा सिकार्नुहोस् कुमार बस्नेतको आवाजमा यो गीत।

कुमार बस्नेतले गाएको यस गीतका साथै आजको हाम्रो सम्पूर्ण कार्यक्रम यहीँ समाप्त हुन्छ। आकाशवाणी गुवाहाटी महाबाहु, समय अपराह्नको 3:45 हुन आँटिसकेको छ। भोलि 3:15 समाचारपछि नै अरू विविध रोचकको सिरी लिएर म उपस्थित हुने नै छु। तबसम्मको लागि आजलाई भने थरको अधिकारीलाई आज्ञा दिनुहोस्। नमस्कार।